0: संकल्पों को लेकर के आज आगे बढ़ रहा है। आप सबको स्वतंत्रता दिवस की बहुत बहुत शुभकामनाएं।
1: قال رئيس الوزراء السيد مودي إن ملايين المواطنين في البلاد بذلوا على مدى السنوات الاثنتي عشرة الماضية بكل عزم وتفان قصارى جهودهم للارتقاء بالبلاد إلى آفاق جديدة، وقال إن هذه الجهود أسهمت في خروج 25 كرور من المواطنين من برارة سن الفقر، وأضاف أن الهند التي كانت في السابق من بين الاقتصادات الخمسة الحصة أصبحت الآن اقتصادا رئيسيا وأسرع الاقتصادات نموا في العالم. وقال السيد مودي إن الهند حددت هدفا طموحا يتمثل في أن تصبح دولة متقدمة بحلول عام 2047 من الميلاد. المقطع الرابع الاقتصاد.
0: पिछले 12 वर्ष में देश के कोटि कोटि नागरिकों ने दलित हो, पीड़ित हो, वंचित हो, आदिवासी हो, गांव में रहने वाला हो, शहर में रहने वाला हो, युवा हो, बुजुर्ग हो, नारी हो, पुरुष हो, हर किसी ने पिछले 12 साल में एक संकल्प के साथ देश को नई ऊंचाइयों पर ले जाने में हर प्रकार से प्रयास किया है। मैं उनके इस प्रयासों का आदरपूर्वक स्वीकार करता और उसी का परिणाम है कि इतने कम समय में 25 करोड़ देशवासी गरीबी को पास करके गरीबी से बाहर निकले हैं।
1: قال رئيس الوزراء السيد مودي إنه منذ عام 2014 أبرمت الهند اتفاقيات التجارة حرة مع 40 دولة، مما أتاها فرصا هائلة أمام الشركات والمصدرين الهنود. ودأ المشروعات المتناهية الصغر والصغيرة والمتوسطة في البلاد إلى الاستفادة الكاملة من هذه الفرص، وزمان وصول المنتجات الهندية إلى الأسواق في جميع أنحاء العالم. وأضاف السيد مودي أن المنسوجات والآلات الأدبية الهندية تتمتع بإمكانات كبيرة في الأسواق العالمية، غير أنه شدد على ضرورة أن تستوفي المنتجات الهندية المعايير الدولية وتتجاوزها حتى تنجح في الأسواق العالمية. وأضاف أن كل هندي اليوم يتبنى روح الصنع في الهند وصبت من أجل المحل، وقال إن الهند لا يمكن أن تظل معتمدة على الدول الأخرى، بل يجب أن تصبح مكتفية ذاتيا. المطلع الخامس اتفاقيات التجارة الحرة.
0: 2014 के बाद दुनिया करीब करीब 40 देशों के साथ हमारा FTA एग्रीमेंट हो रहा है। ये जो ट्रेड एग्रीमेंट हुए हैं, ये एक बहुत बड़ा अवसर है। मैं मेरे MSME को कहना चाहूंगा कि हमें इस मौके को छोड़ना नहीं है, दुनिया में हमें पहुंचना है। भारत के उत्पाद की हर चीज विश्व के बाजार में पहुंचे, चाहे हमारा टेक्सटाइल हो, हमारी मशीनरी हो, दवाइयां हो, हमने मौका छोड़ना नहीं है।
1: قال رئيس الوزراء السيد مودي إن الدولة في كثير من الأحيان لا تتوقف بسبب نقص الموارد، وإنما تتوقف بسبب محدودية التفكير. وقال إن اعتماد الهند اليوم على النفط الخام هو أيضا نتيجة لهذه المحدودية في التفكير، وأضاف أن الحكومة قدمت 99% من المناطق البحرية التي كانت مصنفة في السابق كمناطق محصورة وحولتها إلى مناطق مسموح باستكشافها. وقال إن الحكومة تعمل الآن بنشاط على اكتشاف ما تحت قاع البحر وتبذل جهودا لاكتشاف احتياطات جديدة. المقطع السادس منطقة مسموح باكتشاف فيها.
0: मेरे प्यारे देशवासियों, कई बार संसाधनों की कमी के कारण देश रुकता नहीं है, लेकिन रुकने का कारण सोच की सीमाएं होती है। जब सोच बंद जाती है, सीमाओं में सड़ने लग जाती है, तब हम अपने सामर्थ्य को भी पहचान नहीं पाते। देश को आज कच्चे तेल पर निर्भर रहना पड़ रहा है और हमारी गलत सोच के कारण है। आप जान के हैरान हो जाएंगे, हमने समुद्री तट पे 99% हमारा समुद्री तट का पूरा हिस्सा ऐसी सोच के कारण नो गो एरिया घोषित करके रखा। हमने ही समंदर के अंदर जाकर के एक्सप्लोरेशन न करने का निर्णय कर लिया था। ये सोच का दारिद्र्य था, हमने फैसला किया ये नहीं चल सकता। हमने उस 99% को जो कभी नो गो एरिया हुआ करते थे, हमने उसको गो अहेड एरिया के रूप में खुला कर दिया।
1: قال رئيس الوزراء السيد مودي إن أمن الطاقة يمثل اليوم ضرورة بالغ الأهمية، وإن

0: حكومة اتخذت خطوات كبيرة في هذا الاتجاه وأوضح أن الطاقة النبطية تمثل وسيلة مهمة لضمان أمن الطاقة في أي دولة، وتهدف الحكومة إلى رفع القدرة على توليد الطاقة النبطية إلى 100 غيغاوات بحلول عام 2047 من الميلاد. وحددت الهند هدفا يتمثل في تشغيل 5 مفاعلات نبطية جديدة خلال هذا العقد، كما سلط رئيس الوزراء الضوء على إنجاز مهم تحقق هذا العام في مجال التكنولوجيا المفاعلات السريعة التوليد، وقال إن ذلك يمثل خطوة مهمة نحو تحقيق الاكتفاء الذاتي للبلاد في مجال الطاقة النبوية. المقطع السابع، الطاقة النبوية.
1: اب انرجی کے بنا بھی نئی دنیا کو چلانا مشکل ہے، اور اس لیے ہمیں چیپ ہو، اے آئی ہو، ڈیٹا سینٹر ہو، ہمیں بہت بڑی ماترا میں بجلی کی ضرورت ہوگی. انرجی سیکورٹی یہ ہمارے سمے کی مانگ ہے، اور اس لیے ہم نے پہلے سے ہی اس دشا میں ایک کے بعد ایک مضبوط قدم اٹھائے ہیں. انرجی سیکورٹی کا ایک بڑا مادھیم ہے پرمانو ارجا، نیوکلیئر انرجی. ہم نے پارلیمنٹ میں شانتی ایکٹ پاس کر کے ایک نئے لکش طرف جانے کا راستہ طے کر لیا ہے. 2047 تک ہم 100 گیگاواٹ نیوکلیئر پاور کا لکش لے کر کے چل رہے ہیں.
0: قال رئيس الوزراء السيد مودي إن الحكومة ستوفر التدريب على مهارات الذكاء الاصطناعي 100 مليون شاب خلال العام المقبل، مما سيمكنهم من تولي موقع الريادة في قطاع الذكاء الاصطناعي على الصعيد العالمي. وقال السيد مودي إن على البلاد أن تركز على 3 أمور هي التكلفة والجودة والمهارات. المقطع الثامن، الذكاء الاصطناعي.
1: हमने पिछले दिनों AI इम्पैक्ट समिट किया था. AI का विस्तार बहुत तेजी से बढ़ रहा है. लाल किले से मैं देश के नौजवानों के लिए घोषणा करना चाहता हूं, हमने तय किया है कि आने वाले 1 वर्ष में 1 करोड़ युवाओं को AI स्किल के लिए ट्रेनिंग देने का हम काम करेंगे, ताकि हमारा देश का नौजवान AI की दुनिया में भी नेतृत्व करने का सामर्थ्य.
0: في كلمته حث رئيس الوزراء البلاد للاستفادة من روافذ القوة السبع أو سبتة دهارة، وقال إن الهند ستحقق خلال السنوات 5 إلى 7 المقبلة ما لم تتمكن من تحقيقه خلال العقود 5 إلى 7 الماضية. وأضاف أنه بالاستفادة من قوة وإمكانات سبتة دهارة ستقود الحكومة البلاد إلى آفاق جديدة وتمكنها من تجاوز أهداف جديدة. وأكد السيد مودي إن الإمكانات الهائلة للشباب ستستثمر بالكامل لبناء هند أقوى وأكثر تقدما. وأوضح رئيس الوزراء إن الرافذ الأول هو التصنيع، والثاني هو الزراعة وإنتاج الغذاء، والثالث هو التكنولوجيا والابتكار، والرابع هو غاتي شكتي أو قوة الدفع، والخامس هو القدرات الدفاعية، والسادس هو الاقتصاد الأخضر والاقتصاد الأزرق. أما الرافذ السابع لسبتة دهارة فهو القوة النائمة للهند. المقطع التاسع، سبتة دهارة.
1: मैं आज उस युग को भी याद करना चाहूंगा जब देश भारत का सामर्थ्य सप्त सिंधु के रूप में हम जानते थे, हम समझते थे, हम सुनते थे. अब विकसित भारत बनाने के लिए हमें नई धारा चाहिए. आज लाल किले की प्राचीर से मैं देश के सामने शक्ति की सप्त धारा का आह्वान करता हूं. आने वाले 5-7 साल में जो पिछले 5-7 दशक में नहीं हुआ, वो सप्त धारा के सामर्थ्य से, शक्ति से हम देश को नई ऊंचाई, नई गति देंगे और नए लक्ष्यों को पार करने वाला सामर्थ्य देंगे. और इसके साथ साथ देश की युवा शक्ति का सामर्थ्य का भरपूर राष्ट्र निर्माण में उपयोग होगा. आने वाले दिनों में जब मैं सप्त धारा की बात करता हूं, सप्त धारा की पहली शक्ति है मैन्युफैक्चरिंग पावर. हमें मैन्युफैक्चरिंग सेक्टर को बहुत आगे बढ़ाना होगा, और प्रोडक्शन बढ़ाने के साथ साथ हमें छोटे छोटे पुर्जे भी बनाने हैं और बड़े बड़े प्रोडक्ट भी बनाने. पूरा वैल्यू चेन हमारा होना चाहिए, डिजाइन से लेकर मैन्युफैक्चरिंग तक भारत को ग्लोबल सप्लाई चेन का भरोसामंद केंद्र बनना होगा.
0: اختتم رئيس الوزراء كلمته أمام القلة الحمراء بترديد هتافي النصر للهند الأم وفندي ماترم. المقطع العاشر، الختام.
1: मैं सभी देशवासियों को कहूंगा, समय हमारा है, अवसर हमारा है, संकल्प हमारा है. आइए सपनों को संकल्प बनाए, संकल्प को सामर्थ्य बनाए, और सामर्थ्य को सफलता में बदल के रहे. आइए हर कदम को विकास का कदम बनाए, कदम से कदम मिलाए, मन से मन मिलाए, लक्ष्य से जुड़े रहे, एक दीप से जले दीप हजारों. आओ

0: मिलकर विकसित भारत बनाएं, इसी एक भावना के साथ इस मंगल पर्व पर आप सबको अनेक अनेक शुभकामनाएं। मेरे साथ बोलिए, भारत माता की, भारत माता की, भारत माता की, वंदे वंदे वंदे। बहुत बहुत धन्यवाद।
1: سيدي وسادتي، قدمنا لحضراتكم التقرير الإذاعي بمناسبة عيد الاستقلال. أنا ومحل معد نقدم لحضراتكم الأغاني الهندية الوطنية المليئة بالحماس الوطني بمناسبة عيد الاستقلال، فإليكم هذه الأغاني.